0: पार्थिवास एफएम समय सूचना। यो पार्थिवास एफएम को समय हो, अहिले बिहान 6 बजे।
1: भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल जेठ 13 गते बुधबार, मे 27 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको एकादशी तिथि।
1: 19 वर्षको प्रवेशको अवसरमा हुम्लाको रेडियो कैलाशलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: बजेटका लागि सरकारलाई 14,500 सुझाव, सुकुम्बासीलाई जग्गा दिन भूमि समस्या समाधान समिति गठन गरिँदै विदेश नीति स्थिर र सन्तुलित राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
1: निजामती सेवा विधेयक संसदमा लैजाने तयारी, पशुचार्थी चिकित्सकलाई मासिक कम्तीमा 24,000 निर्वाह भत्ता दिन सिफारिश, सामाजिक उत्तरदायित्वको रकम खोज्दै सरकार निजी क्षेत्र भने अन्यलमा।
2: धानको ब्याड राख्ने बेला मलकै चिन्ता, कक्षा 12 को नतिजा 45 दिनभित्र सार्वजनिक हुने, काठमाण्डुका विभिन्न स्थानमा बर्ड फ्लू, सावधानी अपनाउन विज्ञहरूको सुझाव।
1: अमेरिका र इरान बीच सैन्य कार्यवाही बढ़दै, इजरायलद्वारा पूर्वी लेबनानका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण, कंगोमा इबोला फैलिँदै गर्दा स्थानीयद्वारा स्वास्थ्य केन्द्रमाथि आक्रमण।
2: र विश्व एसियन क्रिकेट छनौट अन्तर्गत महिला टोलीले आज चीनसँग खेल्दै, सम्झौता अगावै कुनै प्रतियोगिता आयोजना भए क्यानले त्रिवेसँग मैदान प्रयोगका लागि अनुमति लिनुपर्ने, पारा तेक्वान्दो छनौटमा अमीर भोन र रेणु तामाङ पराजित।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा बजेटका लागि नागरिक स्तरबाट सरकारलाई 14,000 भन्दा बढ़ी सुझाव प्राप्त भएको प्रसंग।
1: सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माणमा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न भन्दै संचालनमा ल्याएको सुझाव संकलन पोर्टलमा दुई साता यता 14,500 भन्दा बढ़ी सुझाव प्रविष्ट भएका छन्। 26 वैशाखदेखि संचालनमा आएको पोर्टलमा हिजो साँझसम्म बजेट तर्फ 4,692 र नीतितर्फ 7,386 सुझावहरू आएका हुन्। नीति कार्यक्रम संसदमा प्रस्तुत भइसकेको तथा बजेट निर्माण समेत अन्तिम चरणमा पुगिसकेकाले आम नागरिकले पठाएका ती सुझावलाई सरकारले आगामी बजेटमा समावेश गर्ने आशंका छ। तर सरकारी अधिकारीहरूले भने उपयुक्त सुझावलाई आगामी बजेटले समेट्ने दावी गरिरहेका छन्। 15 जेठमा वार्षिक बजेट ल्याउने संवैधानिक व्यवस्था छ। राष्ट्रपति रामचन्द्र पौडेलले 28 वैशाखमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिसक्नु भएको छ। त्यस्तै बजेटका विशेष सिद्धान्त र प्राथमिकता समेत संसदमा प्रस्तुत भइसकेका छन्। आगामी बजेटका लागि संसद र सार्वजनिक स्थलमा पर्याप्त छलफल नभएको भन्दै सांसदहरूले बजेटले आम नागरिकका वास्तविक समस्या, आवश्यकता र चाहनाहरू सम्बोधन गर्नेमा आशंका व्यक्त गरिरहेका छन्। तर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले तिथि बसाल्ने चुनौती चिन्ने गरी सुशासन, अर्थतन्त्रको पुनर्संरचना, सेवा प्रवाह र एकीकृत पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउँदै आउनु भएको छ। अर्थशास्त्री सुदन कुमार ओलीले जनताबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्नु सरकारको नैतिक दायित्व हुने समेत बताउनु भएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको

0: सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको प्रश्न पार्नु भएको छ। काठमाडौँ र दिल्ली स्थित युरोपेली संघ ईयू तथा ईयू सदस्य राष्ट्र एवं काठमाडौँ स्थित विभिन्न देशका राजदूतसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको संयुक्त भेटवार्तामा उहाँले नव प्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो। प्रधानमन्त्री शाहले सरकार राजनैतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेपालमा 2082 फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट एवं निर्णायक जनादेश दिएको र नयाँ सरकार गठनपछि पनि नीतिगत विषयलाई निरन्तरता दिइने प्रश्न पार्नुभयो। प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेकाले वृहत लगानी आकर्षित गर्ने प्रक्रिया थप सहज बनाउने पनि बताउनुभयो। उहाँले वास्तविक र नेपाली नागरिकको दैनिक जीवनस्तर देखिने गरी उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभयो। वर्तमान क्षणको अत्यावश्यक र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गराउन पनि आफूहरू लागि परेको उहाँले बताउनु भएको छ। त्यसै गरी प्रधानमन्त्री शाहले नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्याउँदै आएको बताउँदै नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रप्रति आभार व्यक्त गर्नुभयो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा प्रधानमन्त्री शाहले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको स्पष्ट पार्नुभयो। काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपियन युनियनका राजदूत तथा काठमाडौँ स्थित विभिन्न देशका राजदूतले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको स्मरण गर्दै नेपालको प्रशंसा गरेका थिए। उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेट सहित नयाँ सरकारको नेतृत्वमा पुगेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिए भने आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको पनि बताए। यसअघि पनि प्रधानमन्त्री शाहले काठमाडौँ स्थित विभिन्न देशका राजदूतसँग सम्वाद गरी द्विपक्षीय हित, आपसी सहकार्य, विविध पक्षको बारेमा छलफल गर्नु भएको थियो। नेपालको विदेश नीति स्थिर र सन्तुलित रहने, अन्तर्राष्ट्रिय सहकार्य अझ सुदृढ बनाउने पनि प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाउनु भएको छ।
1: नेपालमा गत दुई महिना यता बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार, किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ। दुई महिना अघि विशेष गरी कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा शुरू भएको संक्रमण अहिले चितवन, बारा र नवलप्रासी पश्चिम हुँदै काठमाडौँ उपत्यकासम्म संक्रमण पुष्टि भएपछि सतर्कता अझ कड़ा बनाइएको छ। पशु सेवा विभाग अनुसार हालसम्म 33 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि 1,30,000 भन्दा बढ़ी कुखुरा तथा नष्ट गरिएको छ भने लाखौं अण्डा र दाना पनि नष्ट गरिएको विभागले जनाएको छ। यसले पोल्ट्री व्यवसायमा ठूलो आर्थिक क्षति पुर्याएको छ। यसैबीच काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका 3 वडामा बर्ड फ्लू संक्रमण तीव्र भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर 2, 3 र 4 संक्रमण भेटिएकाले फर्ममा उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने भएकाले उच्च जोखिम रहेको समेत पुष्टि गरेको छ। हाँस, कुखुरा, बटाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिएको समेत नगरपालिकाले बताएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा रोक लगाइएको समेत सीआईएनलाई बताउनुभयो।
2: लगातार त्यो भइरहेको छ होइन, गर्दाखेरि एक हप्ता हुन थाल्यो त्यो देखिन थालेको होइन। त्यसो हेर्दाखेरि चाहिँ हामी अस्ति सुरक्षा निकाल्दाखेरि चाहिँ के अरे गर्दाखेरि तपाईँको चाहिँ 2 दिन अगाडि भइसकेको थियो। थप संक्रमण नहोस् भन्नको लागि हामीले त्यसलाई रोक्नको लागि सूचना निकालेर त्यसलाई रोक लगाएका छौँ होइन। अहिले चाहिँ नयाँ केस चाहिँ तत्काल आएको छैन, बाँकी केसमा चाहिँ अगाडि बढिरहेका छौँ। 2, 3 र 1 चाहिँ विशेष गरेर बढी देखिएको छ। त्यो गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो तुरन्त रेस्पोन्स गरेर हामीले त्यसलाई सूचना प्रवाह गरेको कारणले गर्दाखेरि पनि भएको छ। त्यो थप नफैलिस भन्नको लागि चाहिँ हामीले स्वस्थापनाको कारणले गर्दाखेरि अलिक थप फैलिने क्रम चाहिँ अगाडि बढेको छैन।
1: त्यस्तै नेपालमा फैलिँदै गएको बर्ड फ्लूले अहिले पशु स्वास्थ्य, जनस्वास्थ्य र अर्थतन्त्रसँग तीनै क्षेत्रमा चुनौती थपिरहेको छ। संक्रमण नियन्त्रणमा सरकारको सक्रियता र नागरिकको सावधानी दुवै उत्तिकै आवश्यक देखिएको विज्ञहरूले बताएका छन्। सरकारले नियन्त्रणका लागि के गरिरहेको छ सीआईएमसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दाहालले भन्नुभयो,
3: प्रभावकारी न भ्याक्सिन छ न अरू कुनै पनि रोग नियन्त्रणको चाहिँ भनौँ न औषधि नभएको कारणबाट चाहिँ यसलाई देख्नका तत्कालै पछि र पञ्चन्य पदार्थको नष्ट गर्नुको विकल्पै छैन होइन, जसले गर्दा चाहिँ हामीले चाहिँ नमुना प्राप्त हुनासाथ त्यो भनौँ न त्यसलाई परीक्षण गरेर रोग पनि देख्ने बित्तिकै तत्कालै प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको समन्वय पशुबाट छाएको समन्वय त्यसलाई नष्ट गर्ने व्यवस्था गरेका छौँ। चाहिँ पूर्वबाट यो पूर्वमा धेरै समय अग्रो नियन्त्रित अवस्थामा आएको छ र काठमाडौँ उपत्यका केही क्षेत्रमा देखेको अवस्थाहरू छ जहाँ जैविक सुरक्षा अलिक कम हुन्छ अथवा त्यति फार्मलाई त्यति राम्रो सुरक्षामा राख्नु भएको छैन, त्यसमा अलिक बढी देखेको अवस्थाहरू छ। त्यो रोग देखेन साथ तत्काल नियन्त्रणको लागि चाहिँ हामी समन्वय गरेर अगाडि बढेका छौँ।
1: बर्जो संक्रमण नियन्त्रणका लागि किसानले गर्नुपर्ने कामबारे सीआईएमसँग कुरा गर्दै वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले भन्नुभयो,
4: यस्तो बेलामा कुखुराहरूको अथवा कुखुराजन्य पदार्थहरूको ओसार पसारलाई रोक्नु पर्यो, नत्र एउटा फार्मबाट एउटा गाडीले दाना बोकेर जान्छ वा अण्डा बोकेर जाँदाखेरि उसले अण्डा वा कुखुरा मात्रै लादेन कि, त्यस्तो बेलामा विषाणु पनि लिएर जान सक्छ र उसले अर्को फार्ममा त्यो विषाणुहरू सार्दिन सक्छ। अर्को भनेको दैनिक रूपमा उहाँहरूले सरसफाई तथा निसंक्रमणका कार्यहरू गरिरहनु पर्यो, अरू बेलामा भन्दा यो बेलामा बढ़ी निसंक्रमण गरिरहनु पर्यो र खोरभित्र वा बाहिर निस्किँदाखेरि उहाँहरूले चुनालाई टेकेर वा बजारमा पाइने विभिन्न व्यावसायिक रूपमा पाइने निसंक्रमक औषधिहरू स्प्रे गरेर मात्रै छिर्नु पर्यो, किनभने हात र खुट्टा कुखुरासँग सम्पर्क हुने वा कुखुराको खोरसँग सम्पर्क हुने भएको हुँदाखेरि हात र खुट्टाबाट रोगहरू सर्दै सक्ने सम्भावना रहँदाखेरि यो कुरालाई उहाँहरूले बढ़ी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। र अर्को भनेको यस्तो बेलामा कुखुराहरू बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा संसदमा प्रतिपक्षी दलहरूको भूमिका र सरकारको कामकार भएको समीक्षा,
5: सानो सानो त्यसमा नोक्सा दाग देखाएर वहाँ काममा अब गभर्नमेन्टको कामलाई नै रोक्ने कुरा त भएन, प्रतिपक्षीको रूपमा हामीले राख्ने कुराहरू राखि नै रहेछ।
1: धानको ब्याड राख्ने बेला मलकै किसानलाई मलकै चिन्ता, कक्षा 12 को नतिजा 45 दिनभित्र सार्वजनिक हुने लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
6: यसरी
7: चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
1: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छ, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
5: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
5: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछ नि।
7: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
1: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
8: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
1: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेका 100 भन्दा धेरैको घर जग्गा जफत गरिँदै शीर्षकमा खबर प्रकाशित छ। यसलाई नवराज मैनालीले लेख्नु भएको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट हटाउन दबाव बढेपछि सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणका मुद्दाको फैसला कार्यान्वयनमा सक्रियता देखाउन थालेको छ। पशुजन्य सम्पत्तिको व्यवस्थापनका लागि 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको विभागले अब फैसला कार्यान्वयनलाई प्राथमिकता राख्दै सम्बन्धित मुद्दाको विस्तृत अध्ययन पनि शुरू गरेको छ। त्यस्तै अत्यधिक गर्मीले पश्चिम तराईको जनजीवन प्रभावित शीर्षकमा खबर प्रकाशित छ भने 8 मन्त्रालय र 2 निकायले गरे 20 अर्ब 84 करोड़ बजेट सरेन्डर शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै सुकुम्बासीलाई जग्गा दिन भूमि समस्या समाधान समिति गठन गरिँदै शीर्षकमा भित्र पृष्ठमा खबर छ। भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका लागि सरकारले भूमि समस्या समाधान समिति गठन गर्ने भएको छ। भूमि सम्बन्धी नियमनहरू संशोधन गर्न सरकारले समिति गठन गर्न लागेको हो। सोमबार राजपत्रमा प्रकाशित नियम अनुसार अध्यक्ष सहित 5 सदस्यीय समिति गठन गर्न लागेको छ। समितिमा 3 विज्ञ सदस्य तथा भूमि व्यवस्था सहसचिव सदस्य सचिव रहने गरी समितिको पदावधि पाँच सय दिनको हुने र सरकारले 100 दिन थप गर्न सक्ने नियममा उल्लेख गरिएको छ। समितिलाई भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणका लागि आधार र मापदण्ड तोक्ने पनि जिम्मेवारी दिएको छ। त्यस्तै प्रधानमन्त्रीबाट जवाफ सुन्न विपक्षको संघर्ष शीर्षकमा पनि खबर प्रकाशित छ।
0: त्यसै गरी कान्तिपुर दैनिकको भित्रीपन्नामा धानको ब्याड राख्ने बेला किसानलाई मलको चिन्ता शीर्षकमा रूपा गहतराजले बाँके, रामप्रसाद चौहानले बर्दिया, माधव अर्याल पाल्पा, नवीन पौडेल परासी, शिवपुरी रौतहट र रञ्जना विसीले कैलालीबाट लेख्नुभएको खबर छ। असारमा रोपाईका लागि जेठ पहिलो वा दोस्रो साताभित्र बिउ राखिसक्नुपर्छ, तर जति बेला खेतबारीमा मल चाहिन्छ त्यति बेला सरकारी गोदाम र स्थानीय बजार रित्तो हुने गरेको किसानहरूले गुनासो गरेका छन्। बर्दियाको गोलेरिया र दुधाका 42 वर्षीय सईद अहमद शेष 10 वर्षदेखि 2 दाजुभाइको गरेर 10 बिघामा खेती गर्नुहुन्छ। धानको ब्याज राख्ने बेला आएपछि उहाँ यसपालि पनि मलको खोजीमा भौतारी रहनु भएको खबरमा उल्लेख गरिएको छ। पालिकाले तोकेको कोटा अनुसार प्राप्त मल ओडा स्थित 10 जना बडघरको सहमतिमा स्थानीय किसानलाई बाँड्ने गरेको पनि किसानहरूले बताएका छन्। पूँजी बजारमा सट्टेबाजी निरुत्साहित गर्न सुझाव शीर्षकमा अर्को खबर पनि छापिएको छ। अनि कान्तिपुर दैनिकमै सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार निजी क्षेत्र अन्यलमा शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छ। औद्योगिक प्रतिष्ठानहरूले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआरको रकम आफै खर्च गर्न नपाउने व्यवस्था सरकारले गर्न लागेको छ। उद्योग बैंक तथा वित्तीय संस्थाले सीएसआर बापत छुट्याउने रकम एकै ठाउँमा केन्द्रित गर्न निश्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था सरकारले ल्याउन लागेको हो। यो रकम सरकार आफैले तोकिएको क्षेत्रमा प्राथमिकताका आधारमा खर्च गर्ने तयारी छ। अहिले भने विभिन्न कम्पनी र उद्योगहरूले आफ्नै तरिकाले खर्च गर्दै आइराखेका थिए। बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले 13 चैतमै स्वीकृत गरेको शासकीय सुधारका 100 कार्यसूचीमै सीएसआर बारे उल्लेख गरिएको छ। कार्यसूचीको बुदा नम्बर 68 भनिएको छ, औद्योगिक प्रतिष्ठानहरूको सीएसआर रकमलाई केन्द्रीकृत गरी नेपाल सरकारले तोकेको कोष मार्फत प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउने, यसका लागि आवश्यक कानून संशोधन तथा निर्माण गर्ने कार्य 3 महिनाभित्र सम्पन्न गर्ने कार्यसूचीमा उल्लेख छ। कार्यसूची आएको 2 महिना बितिसकेको छ। 3 सातापछि राष्ट्रपाको प्रथम महाधिवेशन, सभापतिमा लामिछाने दोहोरिने, अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। विधान संशोधन मार्फत 1 सभापति, 3 उपसभापति, 2 महामन्त्री, 3 सहमहामन्त्री, कोषाध्यक्ष र सहकोषाध्यक्ष तथा प्रवक्ताको व्यवस्था गरिँदैछ। प्रधानमन्त्री बालेन्द्र शाहको पद वरिष्ठ नेता विधानमै सम्मानार्थ व्यवस्था गर्नेबारे पनि छलफल चलिरहेको नेताहरूले बताएका छन्। अर्को खबर छापिएको छ नागरिक दैनिकमा सम्पत्ति छानबिनले आतंक सबैलाई एउटै डालोमा हालेर दुःख दिने काम भएको भनेर पनि यो खबर छापिएको छ। मधेस सरकार विस्तार भएको बारेमा खबर छ। मधेस प्रदेश मन्त्री परिषद विस्तार भएको छ। तीन दलीय गठबन्धनमा सहमति जुटेपछि मंगलबार हिजो साँझ मन्त्री परिषद विस्तार भएको हो। मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिशमा प्रदेश प्रमुख सुरेन्द्र लाफकर्णले मन्त्री परिषद विस्तार गर्नुभएको हो। सरकारमा नियुक्त पाँच मन्त्रीलाई प्रदेश प्रमुख कर्णले पद तथा गोपनीयताको शपथ दिलाउनु भएको छ। पाँच मन्त्री थपिएसँगै मन्त्री परिषद 12 सदस्यीय बनेको छ। नेकपा एमालेका मोहम्मद शमीर भौतिक पूर्वाधार विकास मन्त्री, लखन दास तत्मा खेलकुद तथा समाज कल्याण मन्त्री, शारदा थापा श्रम तथा यातायात मन्त्री र मनोज कुमार सिंह शिक्षा तथा संस्कृति मन्त्री बन्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका युवराज भट्टराई अर्थमन्त्री बन्नुभएको छ। प्रमलाई सदनमा उपस्थित हुन किन रूलिङ गर्दैनन् सभामुख शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर पनि छ। त्यसै गरी अन्नपूर्ण पोस्ट दैनिकमा सामाजिक सुरक्षा भत्तामाथि महालेखाको प्रश्नै प्रश्न शीर्षकमा खबर छापिएको छ भने अर्को खबर विदेशबाट पनि बयान र बकपत्र गर्न दिनु शीर्षकमा सर्वोच्चको आदेश सम्बन्धी खबर हो। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेश स्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भई अनलाइन मार्फत बयान र बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीशद्वय हरिफुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको तीव्र विकास र समाजको आवश्यकता अनुसार अदालत पनि गतिशील हुनुपर्ने ठहर गरेको हो। गोर्खापत्र दैनिकमा राष्ट्रिय सभाले पाएन काम शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छापिएको छ। संघीय संसदको माथिल्लो सदन यति बेला विधेयकको पर्खाईमा छ। सधैँ समयको चापमा रमाउने राष्ट्रिय सभाले पछिल्लो पटक गत जेठ 8 गतेको बैठकबाट भौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 र सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्यो। करिब एक वर्ष अघि अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक दर्ता भए यता राष्ट्रिय सभामा कुनै पनि विधेयक उत्पत्ति नभएको खबरमा उल्लेख गरिएको छ। निजामती सेवा विधेयक मस्यौदा संसदमा लैजाने तयारी गरिएको बारेमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ भने पाण्डु स्वयंमा रोपाई पर्व गाउँभरिका हलगोरू हेलिँदै हिलोमा शीर्षकमा प्रकाश विक्रम शाह र शेरबहादुर सार्कीले बाजुराबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा कक्षा 12 नतिजा 45 दिनभित्र सार्वजनिक हुने बारेको खबर छापिएको छ। त्यसै गरी संविधानमा खुला बजार अर्थतन्त्र राख्न निजी क्षेत्रले सुझाव दिएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्।
1: साझा खबरमा अब विदेशका खबर। इरान र अमेरिका बीच थप दूरी बढ़ने संकेत देखिएको छ। जारी वार्तामा तत्काल कुनै सम्झौताको संकेत नभएपछि अविश्वासको वातावरण बढ़ेको विश्लेषण भइरहेका छन्, जसले गर्दा दुवै देशबीच सैन्य तनाव बढ़ने संकेत गरिएको हो। अमेरिकी सेनाले इरानको दक्षिण समुद्री क्षेत्रमा क्षेपणास्त्र प्रक्षेपण स्थल र समुद्रमा माइल राख्न खोजिरहेका इरानी डुंगामाथि आक्रमण गरेको छ। त्यसको जवाबमा इरानी सेनाले पनि प्रतिकार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि अप्रेल 8 लागू गरेको युद्धविराम भने अहिलेसम्म भंग भएको छैन। दुई देश बीच युद्धविरामका लागि प्रयास जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायलले दक्षिण तथा पूर्वी लेबनानका विभिन्न स्थानमा व्यापक हवाई आक्रमण गरेको छ। अमेरिकी मध्यस्थतामा गत अप्रेलको मध्यतिर लागू युद्धविरामपछि यो सबैभन्दा तीव्र बमबारी भएको मानिएको छ। इजरायली सेनाले 100 भन्दा बढ़ी हिजबुल्लाका पूर्वाधार र लड़ाकू लक्ष्यमा आक्रमण गरेको जनाइएको छ। सेनाले भने आतंकवादी गतिविधि गरिरहेका स्थानलाई निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेका उपत्यकाको मसघारा गाउँमा भएको आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 11 जनाको मृत्यु भएको छ र कंगोको पूर्वी भागमा इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएपछि स्थानीयले आक्रमण गर्न शुरू गरेका छन्। संक्रमितको संख्या झण्डै 1000 नजिक पुगेको डब्ल्यूएचओले जनाएको छ। स्वास्थ्यकर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुंगा हान्ने, गाली ग्लोज गर्ने जस्ता दुर्व्यवहारको सामना गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ क्यानसँग छलफल गरी त्रिवे क्रिकेट मैदानको सम्झौता प्रक्रिया अगाडि बढ़ाएको छ। क्यान र विश्वविद्यालय बीचको 25 वर्ष सम्झौता गत वैशाखमा सकिएको थियो। यी दुई निकायबीच सम्झौता नवीकरण हुन सकेको छैन। यद्यपि क्यानले सम्झौता नभएसम्म राष्ट्रिय देखि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा विश्वविद्यालयको अनुमतिसँगै खेलको मिति समेत बुझाउनुपर्ने त्रिवेले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय खेलकुद परिषद राखेपले क्यानमा आफ्नो तर्फबाट मनोनयन गरिएका प्रतिनिधि सदस्य तथा प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाएको छ। 29 चैत 2080 क्यानको पदेन सदस्यता पदमा मनोनयन गरी पठाइएको थियो। क्यानको विधान 2055 चौथो संशोधन 2080 सहितको परिच्छेद 2 दफा 3 उपदफा 4 व्यवस्था अनुसार नै उहाँलाई सोमबार फिर्ता बोलाउने निर्णय भएको राखेप संघ संस्था समन्वय शाखा प्रमुख चन्द राईले बताउनु भएको उल्लेख गरिएको छ। जापानमा हुने 20 एसियन खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट छनौटमा नेपालले बुधबार आज चीनको सामना गर्दैछ। चीन र नेपाल बीचको यो खेल मलेसियाको बायुमास मैदानमा हुनेछ। नेपालले 7 वर्षपछि चीनको महिला राष्ट्रिय टोली विरूद्ध प्रतिस्पर्धा गर्न लागेको हो र जापानको आइची नागोयामा हुने एसियाली पारा तेक्वान्दो छनौट प्रतियोगितामा नेपालका अमीर ब्लोन र रेणु तामाङ पराजित हुनुभएको छ। मंगोलियाको उलान बटारमा भएको छनौट प्रतियोगिताको K44 क्याटेगोरी अन्तर्गत पुरूष 63 केजी मोनी प्री क्वार्टर फाइनलमा अमीर चीनका निझीसँग 10-6 पराजित हुनुभएको हो।
1: सांसद र राजनैतिक दलहरूले सरकारको काम कारवाहीलाई कसरी हेरिरहेका छन्? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: क्लासिक टेकको 60th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब संसदमा प्रतिपक्षको भूमिकाको कुरा। प्रतिनिधि सभाको बैठक चलिरहँदा प्रतिपक्ष दलले निरन्तर विरोध जनाउँदै प्रधानमन्त्री बैठकमा आउनुपर्ने बताउँदै आएका छन्। प्रतिपक्ष दलको संसदमा भूमिका र रणनीतिका बारेमा नेपाली कांग्रेसका प्रमुख सचेतक वासुना थापासँग हामीले कुराकानी गरेका छौं।
5: हामीले आफ्नो भूमिका सही गरिरहेछौं, प्रतिपक्षको भूमिका सही गरिरहेछौं। जुन उहाँहरूले गर्नुभएको दोषको कुराहरूमा छ त्यसमा त हामीले आवाज उठाइ नै रहेछौ नि। क्रिएटिभ चिजहरूमा एउटा सानो त्यसमा नोक्सा दाग देखाएर उहाँ काममा अब गभर्मेन्टको कामलाई नै रोक्ने कुरा त भएन होइन। प्रतिपक्षको रूपमा हामीले राख्ने कुराहरू राखि नै रहेछौ। नीति तथा कार्यक्रममा अब हामीले हाम्रो माग के थियो भने आएर प्रधानमन्त्रीले बोल्दैदेखि जनताहरूले ए प्रधानमन्त्रीले बोलिदिनु भएको छ अब हाम्रो कुरा पूरा हुन्छ भन्ने एउटा जनताहरूमा जान्थ्यो भनेर हामीले त्यो कुरा उठायौं। नीति कार्यक्रम अरूहरू पार्टीहरूको देख्नु बहिष्कारै गरेर जानुभयो। हामी त्यो कार्यक्रमै बहिष्कार गर्ने पक्षमा थिएनौं।
0: राष्ट्रिय सभाबाट पनि जस्तो विभिन्न स्वीकृति गरेर पनि धेरैलाई के लाग्छ भने सरकारलाई सजिलो नै बनाइदिए।
5: सरकारलाई सजिलो हुने बनाइदिएको भन्दा पनि हामीले आफ्नो कुरा राख्ने हो राखिहाल्यो। सरकार त यसै पनि बहुमतको छ, पास भइहाल्छ, हामीले रोकेर पनि रोकिँदैन। तर हरेक चिजमा चाहिँ इन्टरफेयर गरिरहनु पर्ने चाहिँ त्यहाँ थिएन। जुन चिज हामीलाई लागेको थिएन भन्यो अध्यादेशका कुरामा पनि अब हामीले उहाँहरूलाई भनिसकेका थियौँ अध्यादेश ल्याउनु गलत हो किनभने समय हुँदा हुँदै बोलाइसकेको हाउस रोकिएर अध्यादेश ल्याइएको थियो। आखिर उहाँहरूको बहुमत थियो, हाउसबाटै यो सांसदहरूले पाउने अधिकार त्यहीँबाट पास गरेर पठाएको भइहाल्थ्यो नि। यो कुरा त हामीले सदनमा उठायौँ नि।
0: गलत भयो भने प्रश्न गर्छ नेपाली कांग्रेस।
5: क्रिएटिभ काममा हामी समर्थन गर्छौँ, रचनात्मक काममा समर्थन गर्दै जाने हो। गुण र दोषको आधारमा हामी अगाडि बढ्ने हो।
0: भाषण थापा अरू संसदको भन्दा फरक हुनको लागि तपाईँले गरिराखेको अभ्यास अथवा बनाएको योजना चाहिँ के छ?
5: संसदहरू सबै एउटै हुनुहुन्छ, सबैजनाले
0: कामको हिसाबले अथवा सहभागिता सक्रियता
5: यस्तो छ। सक्रियताको हिसाबले वासुना थापा कसरी फरक भएर अरू भन्दा अब्बल छ कि उच्च भन्ने यसको मूल्याङ्कन त जनताले अब आउने दिनमा गर्ने हो। म आफैले गर्ने होइन, म केही योजनाहरू बनाइरहेछु। सबैभन्दा नि भन्न नमिल्ने त हुँदैन, केही पोइन्टहरू त भन्न पनि मिल्छ। तर भोलिको दिनमा मूल्याङ्कन गर्ने यसले गरेको योजना सबै सक्सेस हुन्छ, मैले गरेको योजना सबै सक्सेस हुन्छ हुँदैन त्यो पनि मलाई अहिले थाहा छैन। किनभने अहिले भनेको त मैले एउटा वर्क प्लान र एउटा योजना मात्रै प्लानिङ मात्रै गरेको होइन। त्यसले गर्दाखेरि भोलिको दिनमा यसको मूल्याङ्कन हुन त तपाईँहरू र जनताहरूले नै गर्ने।
0: हुन त संसद चलेको धेरै लामो समय भएको छैन, अहिलेको स्थिति हेर्दाखेरि त्यो खालको स्वस्थ प्रतिस्पर्धा जस्तो अथवा अरू सांसद अरू पार्टीको भन्दा म केही नयाँ गरौं भन्ने खालको तपाईँले आफ्नो पार्टीमा र अरू पार्टीका सांसदमा कतिको पाउनुभयो कि भन्ने?
5: सबैलाई चाहिँ के हुन्छ भने मैले अरूको भन्दा राम्रो पर्फर्मेन्स गर्न सकौँ, मैले चाहिँ त्यो ठाउँमा चाहिँ जनताहरूको आवाजहरूलाई अरूले भन्दा छिटो पहिला त्यो आवाजहरू त्यहाँ राख्न सकौँ होइन, सरकारहरूमा ध्यान आकर्षण गराउन सकौँ, त्यो सेक्टरको मान्छेहरूले वासुना थापाले यस्तो गरोस् है गर्यो है भनेर भनन् भन्ने त्यो चाहिँ हुन्छ, सबैमा हुन्छ त्यो।
0: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: बजेटका लागि सरकारलाई 14,500 सुझाव, सुकुम्बासीलाई जग्गा दिन भूमि समस्या समाधान समिति गठन गरिँदै विदेश नीति स्थिर र सन्तुलित राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
0: निजामती सेवा विधेयक संसदमा लैजाने तयारी, प्रशिक्षार्थी चिकित्सकलाई मासिक कम्तीमा 24,000 निर्वाह भत्ता दिन सिफारिश, सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार, निजी क्षेत्र अन्यलमा।
1: धानको ब्याड राख्ने बेला किसानलाई मलकै चिन्ता, कक्षा 12 नतिजा 45 दिनभित्र सार्वजनिक हुने, काठमाडौँका विभिन्न स्थानमा बर्ड फ्लू सावधानी अपनाउन विज्ञहरूको सुझाव।
0: अमेरिका र इरान बीच सैन्य कार्यवाही बढ़दै इजरायलद्वारा पूर्वी लेबनानका विभिन्न क्षेत्रमा हवाई आक्रमण, कंगोमा इबोला फैलिँदै गर्दा स्थानीयद्वारा स्वास्थ्य केन्द्रमाथि आक्रमण।
1: र विश्व एसियन क्रिकेट छनौट अन्तर्गत महिला टोलीले आज चीनसँग खेल्दै सम्झौता अगावै कुनै प्रतियोगिता आयोजना भए क्यानले त्रिवीसँग मैदान प्रयोगका लागि अनुमति लिनुपर्ने, पारा तिकाण्डो छनौटमा अमीर ब्लोन र रेनु तामाङ पराजित।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मास्तापले अनलाइन खबर .com को लागि बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ व्यङ्ग्य गर्न खोजिएको छ विभिन्न राजनैतिक दल समूह अथवा संघ संस्था जहाँ कोही पनि व्यक्ति अध्यक्ष भइरहनको लागि त्यहाँ धेरै कोशिश गरिराखेका खबरहरू सार्वजनिक हुने गर्छन्। विभिन्न राजनैतिक दलहरूमा अझ यो अलिक बढ़ी देखिने गरेको छ र एकजना वेल्डिङ गरिराखेका व्यक्ति भित्रपट्टि छन् र ढोकामा पुगेका छन् एकजना व्यक्ति, त्यहाँ उनले पछाडिपट्टि कुर्सी सँगसँगै टाँसेर लगेर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, ए भाई यो कुर्सी नखुस्किने गरी वेल्डिङ गर्न मिल्छ होला?
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले बिहानको 8 बज्यो।
1: अब हामी प्रस्तुत गर्दैछौं स्थानीय स्तरमा रचना गरिएका र स्थानीय गायकहरूले गाएका गीतहरू।

पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले बिहानको 9 बजे।

राति आवाज सिस्काउँदैछन् थोप्पाहरू फर्काउँदैछन् याद रुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ झदलको म लेख्दैछु मनले के दोष छैन कलमको बन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो।

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु, साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्ने छु हाम्रो जिन्दगीको कथा, यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म दाज दिन, जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर छ।

0: शिष्य आउँदैन कि क्या यार, फोन फोन लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसकेको छ
1: भने हामीले खुसी छौँ।
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको हो नि त,
1: ऊ आइहाल्यो नि।

0: प्रकाश गरिरहेको
1: सुन्नुहोस् न
0: भन्नुहोस् न
1: के भन्थ्यो आज मेरो बोलिन आउनु भ्याउँदैन अरे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई
2: दाई

0: सायद तपाईँ मेरो चप्पल हेर्दै हुनुहुन्छ होला।
1: आफ्नो ऐसियतमा बस, मेरो छोरीको हात माग्न आउने आँट कसरी गयो?
0: मान्छेको हैसियत चप्पलमा हुन सर, यहाँ हुन्छ यहाँ।
1: यदि मैले मेरो छोरी दिइन भने
0: जबरजस्ती भए पनि लगेर जान्छु। मलाई पनि बस्नु छैन तपाईँको यो घरमा।
2: विक्रम,
1: यही हो तेरो माया? अब केटा तैले होइन,

पैसाले माया किन्न सकिन्छ भन्ने भ्रम आफ्नो मनबाट हटाइदेऊ। यो भाग्यमा जे लेखेको छ त्यही हुन्छ। हिजो ऊ धनी हुँदा पनि म उसँगै खुसी थिएँ, आज ऊ गरिब हुँदा पनि म उसँग खुसी नै छु। म जहाँ हुनेछु तिमी सधैँ मेरो मनमा हुनेछौ।

चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा।

0: गाजुको पत्र पत्र नि
1: मैले अति
2: इम्पोर्टेन्ट
0: पुरानो

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वान बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: होइन ए हजुर उठ्नुहोस् न भन्या टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र
5: ए अब त जानै पर्ने भएन नि हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
4: हाम्रा सेवाहरू टायल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम्स रेडिमेड ढोका साथै ढुङ्गा गिट्टी बालुवा समेत ढुवानी गरिन्छ
2: प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 98520161580 98421081 धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी एक सङ्खुवा सभा
6: डिभिजन वन कार्यालय खादबारी सङ्खुवा सभाको अनुरोध
7: आगो र वन र ढिलोबाट होसियार बनाऊ
6: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जङ्गल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ
7: साथै वन डढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ
6: वन जङ्गलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याऊ
7: सुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जङ्गलमा नफालौ
6: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ
7: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ
6: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्निरेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ
7: आगलागीबाट बस्न पानीको व्यवस्थापन दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ
6: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाऊ
7: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौ
6: प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय डिभिजन वन कार्यालय खादबारी
8: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट
9: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाटेको

0: डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।
2: के को अवरोध हो यो बाटो बाटो फेरि?
3: बाटो छेक्नै पर्ने भो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
4: निकिता किराना पसल नै किन?
2: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
4: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
3: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
4: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98-42-44-62।
2: निकिता किराना पसल तुमलिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
5: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98-40-58-99। मिसन्टेरियन सप्लायर,
2: हातबारी 9, तुमलिङटार, सङ्खुवा सभा। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
4: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रगानी गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खादारी 3, मङ्गला देवी थान, सुमन चोक। प्रोप्राइटर धन बहादुर रसाइली। सम्पर्क नम्बर 98-52-51-753 र 029-560-553। पाँच खपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 556 डाँडागाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपद मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 556 डाँडागाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029-41-10-18।

0: 9241088 र 9815536 56।
1: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
2: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
1: डेन पेन्ट के? डेन पेन्ट भनेको भाइ?
2: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
1: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
2: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 9842127333। याद राख्नुहोला, 2 पाङ्रे 4 पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: Manaslu World College, a home of future leaders. Jawahir Hill, Kathmandu.
1: फागुन 14 गते महाशिवरात्रि को दिन तपाईहरुको नजिकको सिनेमा घरमा नेपाली कथानक चलचित्र लाज शरणम